0: पता नहीं है दाई, इसलिए देख कितनी रही है। अली बता नहीं है दाई, इसलिए देख कितनी नूरी है। अली बदर कतरे, अली बदर कतरे, जेजू कम ले कौन बांटो? अली बदर कतरे, जेजू कम सरिज़ास, अली बद प्लीज फ्रांको अली बदाई। Je sentais pour les dames qui n'ont pas leur mari. Je sentais pour les filles qui n'ont pas leur mari. Jacqueline ou Tita, on va rêver, non, on veut cousir.
1: هنا القسم العربي بالإذاعة الوطنية لجمهورية تشاد، جمهورية تشاد من العاصمة أنجمينا.
2: كونوا برفقتنا واستمتعوا بفقراتنا.
1: إذاعة الوطنية لجمهورية تشاد، جمهورية تشاد من العاصمة أنجمينا.
3: فقرات مختلفة ومتنوعة.
2: كونوا برفقتنا واستمتعوا بفقراتنا.
4: La les populations socialement bu hormon blamsa indiza good makum ana good pixificasma na radio chat bouger ma fille population so basma.